यामे पछा गुंडई को कोरवार यामे पछा गुंडे के कोरवार यदा जाना अंदा करी ठिठवाई दीवालू ना या बस जमा किस्मत खराब है او یا با سما قسمت خرابه یا با در طول یارانه ده غصه وینه